यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। सोह्रौं संविधान सभा बजेट अधिवेशन आजदेखि अनुष्ठित भएको छ। 21 दिने कार्यक्रमले चल्ने यो अधिवेशनमा सर्वमोट 16 बैठक अनुष्ठित हुनेछ। 10 जुलाईमा वित्तमन्त्री जयन्त मल्ल बरुवाले डाक्टर हेमन्त विश्व शर्मा नेतृत्वाधीन सरकारको दोस्रो कार्यकालको पहिलो पूर्णाङ्ग बजेट उपस्थापन गर्नुहुनेछ। आउँदो 31 जुलाईमा बजेट अधिवेशनको अन्त पर्नेछ। असम विधानसभाको बजेट अधिवेशन अघि हिजो असम मन्त्रीसभाले जरुरीकालीन सेवा तरबिलो गर्न, औद्योगिक विकास तथा प्रशासन व्यवस्था उन्नत गर्ने लक्ष्यले कतिपय गुरुत्वपूर्ण सिद्धान्तहरू ग्रहण गरेको छ। दिसपुरको लोकसेवा भवनमा अनुष्ठित मन्त्रीसभाको बैठकपछि मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले संवादमेलमा भन्नुभएको छ कि असम प्रहरीको 112 नम्बर सेवा आधुनिकरणको निम्ति 97.90 करोड रुपियाँ प्रदानमा असम मन्त्रीसभाले अनुमोदन गरेको छ। यसमार्फत प्रहरी, अग्नि निर्वाहक र स्वास्थ्य विभागमाझ समन्वय सुदृढ गरी 24 घण्टै सर्वसाधारणलाई जरुरीकालीन सेवा प्रदानको व्यवस्था गरिनेछ। यो व्यवस्थाको अधीनमा 200 वाहनलाई भ्राम्यमान प्रहरी थानाको ढाँचामा निर्माण गरिनेछ र यसलाई व्यवहार गरिनेछ भनी मुख्यमन्त्रीले प्रकाश गर्नुभएको छ। मन्त्रीसभाले विश्वनाथ चार्यालयमा आमूलको एउटा दुग्ध प्रक्रियाकरण गोठको स्थापनाको निम्ति 33 बिघा भूमि आवन्टनमा अनुमोदन जनाएको छ। यस पदक्षेपले राज्यको दुग्ध उद्योग शक्तिशाली गर्नको साथै दुग्ध उत्पादनकारीहरूको निम्ति सम्भावनाको नयाँ ढोका उद्घाटन गर्नेछ भनी डाक्टर शर्माले मत प्रसन्न गर्नुभएको छ। मन्त्रीसभाले विधानसभाको अधिवेशनमा उपस्थापन हुने कतिपय विधेयकमा पनि अनुमोदन गरेको छ। यसभित्र क्षुद्र, लघु र मध्यम उद्योग स्थापन र परिचालन सुविधा विधेयक 2026

असम जनविश्वास विधेयक 2026, असम पर्यटन उन्नयन पंजीयन संशोधनी विधेयक 2026 र असम व्यवसाय सुचलता संशोधनी विधेयक 2026 रहेको छ। मन्त्रीसभाको बैठकमा राज्यमा अगरू व्यवसायलाई श्रृङ्खलाबद्ध गर्नको निम्ति मन्त्री पीयूष हाजिरिका, विमल बरा र जयन्त मल्ल बरुवाको नेतृत्वमा एक क्याबिनेट समिति गठन गर्ने सिद्धान्त लिएको छ। यस समितिले अगरूको व्यवसायलाई सुसंकृत गरी कृषकहरूलाई उपकृत गर्ने स्वार्थमा कार्य गर्नेछ भनी मुख्यमन्त्रीले जान दिएको छ। उहाँले साथै उद्योग, कृषि र वन विभागले यो समितिको अधीनमा सँगै काम गर्नेछ भनी उल्लेख गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभएको छ कि पश्चिम एसियाको सङ्कटको परिप्रेक्ष्यमा राज्य सरकारले अप्रयोजनीय व्यय ह्रास गर्नको निम्ति सरकारी विषय कर्मचारीको विदेश भ्रमणमाथि जारी गरेको निषेधाज्ञालाई पनि प्रतिहार गर्नलाई मन्त्रीसभाले अनुमोदन जनाएको छ। असम विधानसभामा अहिलेदेखि असमिया, अङ्ग्रेजी र बोडो भाषाको साथै हिन्दी भाषा प्रचलनको सिद्धान्त गरिएको छ। बजेट अधिवेशनदेखि नै विधानसभामा हिन्दी भाषाको प्रयोगको क्षेत्रमा विधानसभाको साधारण उद्देश्य समिति बैठकमा सिद्धान्त ग्रहण गरिएको छ। असम विधानसभाका अध्यक्ष रञ्जित कुमार दासले हिजो साङ्बादिकहरूसँग यो विषय प्रकाश गर्नुभएको छ अनि भन्नुभएको छ कि हिन्दी राष्ट्रभाषा भएको कारणले गर्दा यसको प्रति सम्मान प्रदर्शन गरी विधानसभाले यो सिद्धान्त ग्रहण गरेको हो। उहाँले साथै असमिया, अङ्ग्रेजी र बोडो भाषा लगायत विधानसभामा हिन्दी भाषाको व्यवहार पनि जान्न दिनुभएको छ। केन्द्रीय सरकारको उद्योग गुवाहाटीमा आज र भोलि ब्रिक्स राष्ट्रको मादक द्रव्य विरोधी संस्थाहरूको प्रमुखहरूको बैठक आयोजन गरिएको छ। गृह मन्त्रालयको अधीनमा मादक द्रव्य नियन्त्रण संस्थाको उद्योगमा आयोजित यो बैठकमा निशाजुक्त द्रव्य हेराफेरी र यसको अपव्यवहार विरुद्ध लडाईँ गर्नको क्षेत्रमा ब्रिक्स सदस्य राष्ट्र र देशको मादक द्रव्य विरोधी संस्थाका प्रमुख तथा ज्येष्ठ विषयहरूले मत प्रकाश गर्नुहुनेछ। यो छलफलमा मादक द्रव्य हेराफेरी विरुद्ध गुप्तचर तथ्य विनिमय र कार्यकारी समन्वय शक्तली गर्ने, सामर्थ्य वृद्धि र प्रतिष्ठानगत सहयोगता वृद्धि आदि विषयमा गुरुत्व प्रदान गरिएको छ। फिफा विश्वकप फुटबल प्रतियोगितामा गत रात्रि अनुष्ठित प्री क्वार्टर फाइनलमा नर्वेले 5 बारका विश्व च्याम्पियन ब्राजिललाई 2-1 गोलको व्यवधानमा परास्त गरी विश्वकपको इतिहासमा पहिलोपल्टको निम्ति क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यता नर्वे विरुद्ध पराजयपछि नेइमारले अन्तर्राष्ट्रिय फुटबलको अवसर घोषणा गरेका छन्। आइसिसी महिला टी20 विश्वकप क्रिकेट प्रतियोगिताको गत रात्रि लर्ड्समा अनुष्ठित फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई 7 विकेटले परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। समय अहिले अपराह्नको 3:21 र 20 सेकेन्ड भएको छ। यसका साथैमा भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। यो कार्यक्रम मिडियम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। सुन्नुहोस् रोजगार समाचार। स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएका 49 स्पेसियलिस्ट अफिसर पदको निम्ति आवेदन पत्र मागिएको छ। एसिस्टेन्ट म्यानेजर लोका पदका सङ्ख्या 20, तनखा प्रत्येक महिना 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थीको उमेर 25 वर्षदेखि 32 वर्षभित्र हुनुपर्नेछ। डिपुटी म्यानेजर लो पद

0: संख्या 29 वटा, तनखा प्रत्येक महीना 64,820 रुपया देखि 93,960 रुपया। साथ ही अन्य सुविधा भी उपलब्ध होने। प्रार्थी को उमेर 25 वर्षदेखि 35 वर्ष भित्र हुनुपर्ने छ। दुवै पद को क्षेत्र में प्रार्थी स्नातक र ऐन को डिग्री भएको हुनुपर्ने छ अथवा ऐन को स्नातक हुनुपर्ने छ। अधिक जानकारी र आवेदन को निम्ति वेबसाइट sbi.bec.in। आवेदन को अंतिम मिति हो 14 जुलाई। असम लोकसेवा आयोग ले असम सरकार को भूतत्व र खनन विभाग में खाली भएका 11 वटा एसिस्टेंट जियोलॉजिस्ट पद को निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महीना 30,000 रुपया देखि 110,000 रुपया। साथ ही 12,700 रुपया ग्रेड पे सहित अन्य सुविधा उपलब्ध होने। पार्थी जियोलॉजी अथवा एप्लाइड जियोलॉजी विषय में पोस्ट ग्रेजुएट डिग्री भएको हुनुपर्ने छ। पार्थी को उमेर 21 वर्षदेखि 38 वर्ष भित्र हुनुपर्ने छ। अधिक जानकारी र आवेदन को निम्ति वेबसाइट dgm.assam.gov.in। आवेदन को अंतिम तारीख हो 15 जुलाई। स्टेट बैंक अफ इंडिया में खाली भएका 1500 वटा प्रोबेशनरी अफिसर पद को निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महीना 48,480 रुपया देखि 85,920 रुपयासम्म। साथ ही अन्य सुविधा उपलब्ध होने। प्रार्थी स्नातक होने। प्रार्थी को उमेर 21 वर्षदेखि 30 वर्ष भित्र होने। अधिक जानकारी र आवेदन का निम्ति वेबसाइट sbi.bec.in। आवेदन को अंतिम मिति हो 8 जुलाई। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पूरा भयो। रोजगार समाचार पछि प्रस्तुत छ आजको कार्यक्रम भेटवार्ता। भेटवार्ता कार्यक्रम मा सुन्नुहोस् बाबुराम शर्मासँग भएको एक भेटवार्ता कार्यक्रम। सनियोजनको निम्ति दुग्ध व्यवसाय शीर्षकमा वार्ताकार हुनुहुन्छ सन्तोष नेवार।
1: आजको भेटवार्ता कार्यक्रममा हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ गोपालक एवं दुग्ध व्यवसायी बाबुराम पौडेलज्यूलाई। बाबुराम पौडेलज्यू, तपाईँलाई हाम्रो स्टुडियोमा धेरै धेरै स्वागत छ।
2: धन्यवाद हजुरहरूलाई मेरो तर्फबाट।
1: हजुर बाबुरामज्यू, आजको हाम्रो यस अन्तर्वार्ता कार्यक्रमको जुन विषय रहेको छ त्यो हो स्वनियोजनमा दुग्ध व्यवसायको भूमिका। यसबारे चर्चा गर्नुभन्दा अगाडि तपाईँले हाम्रा श्रोताहरूलाई तपाईँको आफ्नो परिचय दिनुहोस् त।
2: मेरो शुभ नाम बाबुराम पौडेल, मेरो बसोबास जिएस रोड 8 माइल, र म वर्तमान दुध उत्पादन बृहत्तर गुवाहाटी गोपालक संस्थाको अध्यक्षको पदमा रहेर गुवाहाटीवासी समस्त दुध उत्पादनकर्ताहरूलाई म हामीले धेरै धेरै सुविधाहरू धेरै धेरै सहयोगहरू अगाडि बढाएर आइरहेका छौँ।
1: तपाईँले आफ्नो परिचय हाम्रो श्रोताहरूलाई दिनुभयो र आजको यस विषयतर्फ हामी अघि बढिरहेका छौँ। यो पहिलो प्रश्न तपाईँलाई रहेको छ, तपाईँ एकजना गोपालकको साथसाथै एकजना दुग्ध व्यवसायी पनि हुनुहुन्छ र तपाईँले यो व्यवसाय अथवा गोपालन कहिलेदेखि सुरु गर्नुभयो त?
2: यो त एउटा हिसाबले भन्ने भने हाम्रो हजुरबाकै समयदेखिबाट यो एउटा पैतृक पेसाको हिसाबले नै चलेर आइरहेको छ।
1: हजुर,
2: हाम्रो हजुरबाले पनि यही गर्नुभएको थियो, मेरो बाबाले पनि यही गर्नुभएको थियो,
1: र
2: जुन मेरो बाबाको जुन एउटा बागडोर थियो त्यसलाई मैले अहिले सम्हालिरहेको छु।
1: हजुर, भन्दाखेरि पुर्खौँदेखि जुन चलेर आएको प्रथा जस्तै होइन त्यसलाई नै तपाईँले सम्हालेर ल्याउनु भयो। तपाईँले चाहिँ आफ्नो इच्छाले गर्नु भएको हो अथवा तपाईँको अगाडिदेखि जुन चलेर आयो त्यसैलाई नै गरी लैजाउँ भन्ने तपाईँको सोच भएर तपाईँले गर्नुभएको हो?
2: हामी जन्म नै गाईको गोठमा हामी भन्न सक्छौँ, त्यही जन्मियो त्यही हुर्कियो, जुन हाम्रो बुवाले गरेर जानुभयो त्यो हामीले देख्दै गयौँ र अहिलेको समयअनुसार सबै चिज देख्दा हामीले अर्को बाटो खोज्नभन्दा त्यसैलाई नै सम्हालेर लैरहेको बेटर जस्तो मलाई लागेको हुँदा म गौपालनमै अहिलेसम्म निर्भर रहेको चाहिँ

0: को 7 लिटर 6 लिटरबाट लिएर 8 लिटरभित्रको दिनको एभरेजमा रहन्छ। त्यो हिसाबले सालभरिमा कति दुध दिँदो रहेछ र सालभरिमा वा महिनामा एउटा गाईलाई कति खर्च पर्दो रहेछ त्यो हिसाबले हामीले एउटा वार्षिक हिसाब निकास हामीले अहिलेसम्म गरेर आएका छौँ र हामीलाई
1: त्यस अनुसार कति खर्च लागत लाग्दो रहेछ त
0: त्यसमा। अब अहिलेको युगमा त हेर्नुहोस् खर्चहरू बहुत बढेर गएको छ र आज एउटा गाईमा वा 1 लिटर दुधमा कति खर्च परेको छ भन्नुभयो भने हुनसक्छ म हजुरलाई अहिले एक्चुअल हिसाब चाहिँ मैले दिन सक्दिनँ। किन दिन सक्दिनँ त भन्दा हामीले सालमा एकपल्ट यसको हिसाब किताब निकालेका हुन्छौँ र अघिल्लो सालमा हामीले एउटा हिसाब निकालेका थियौँ र अहिलेको सालमा गएर के चिजमा डिफरेन्स आइरहेको छ। जस्तो गाईको लागि मेडिसिनहरूको आवश्यक हुन्छ, धान खेरको आवश्यक हुन्छ, हरियो घाँसहरूको आवश्यक हुन्छ, विभिन्न किसिमको दानाहरूको आवश्यक हुन्छ र कोही समयमा कुनको दाम अत्यधिक बढेर गएको हुन्छ, कोही समयमा अघिल्लो सालको र यो सालको कतिपय जिनिसहरूको एउटै रेन्जमा रहेको हुन्छ। त्यो निकाल्दाखेरि अब हाम्रो अघिल्लो सालमा हाम्रो उत्पादन खर्च भएको थियो 42.5 रुपियाँ हामीले भेटेका थियौँ र उत्पादन खर्च त्योभन्दा पनि अगाडि हाम्रो गएको थियो र पनि हामीले हाम्रो उपभोक्ताहरूलाई हामीले 42.5 रुपियाँमा दुध दिएका थियौँ।
1: र भन्नु जाँदा तपाईँले जुन कुरा भन्नुभयो एउटा गाईले यसै चाहिँ तुलनात्मक रूपले हेर्ने हो भनेदेखि 6 देखि 7 लिटर दुध चाहिँ प्रतिदिन उसले दिन्छ। यो अर्को एउटा प्रश्न के रहेको छ भनेदेखि अब यो जुन व्यवसाय यो जुन गौपालनको कुरा यहाँ गरिँदैछ यो व्यवसाय गर्न जाँदाखेरि घाँस गाईहरूलाई त धेरै घाँस अथवा खाद्यहरू उपलब्ध गराउनु पर्यो, घाँस पराल अथवा भनौँ पशुका अरू खाद्यहरू जति पनि छन् जसले दुध उत्पादन ज्यादा गराउँछ त्यसको उपलब्ध गराउन जाँदाखेरि के कति अप्ठ्यारा बाटोको सामना गर्नुपर्छ।
0: सन्तोषजी मैले हजुरलाई अघि नै भनिसकेँ मेरो गौपालनमा अहिले तेस्रो जेनेरेसन मेरो हजुरबाले गर्नुभयो मेरो बुवाले गर्नुभयो आज मलाई पनि राम्रो लाग्यो मैले गरिरहेको छु। र हामी जब साना साना थियौँ हामी पढ्दै थियौँ त्यो समयमा देख्थ्यौँ हामीले प्रशस्त घाँसको व्यवस्था हाम्रो गाईहरूलाई हुने थियो र त्यो समयमा गाईको दुधको उत्पादन पनि बेसी हुने थियो, गाईहरू पनि हेल्दी रहने थिए। र अहिले के भयो भने हामी गुवाहाटीको महानगरको आसपासमा बसेर हामीले गौपालन गरिरहेका छौँ र अहिले सब ठाउँमा मान्छेहरूको एउटा आबादीहरू बढ्दै गएको हुँदा कुनै किसिमको एउटा घाँसको खेती र घाँसको सुविधा हामीले गाईलाई दिन सकेका छैनौँ र आज हाम्रो जुन खानाबाट जिएस रोड अरू ठाउँमा भन्दा त्यो ठाउँमा अलिकति हाम्रो गौपालकहरू टिकेका छन्। के को आधारमा त भन्नुहुन्छ भने हामी एउटा बोर्डरमा बसेका छौँ आसाम र मेघालयको, त्यो बोर्डरले गर्दा जस्तो अब हामीहरूको बर्नीघाट पार गरेर गएपछि त्यो लाइनमा धेरै गौपालकहरू छैनन् र त्यता हामीले गाडी लिएर पठायौँ भने हाम्रो कर्मचारीहरूले केही मात्रामा अलिकति घाँस लिएर आउन सक्छन् र मात्रै मेघालयको सहायताले गर्दा आज हामीले गाईलाई अलिकति हरियो खुवाउन सकेका छौँ। र हामी हाम्रो ठाउँमा हामी आसाममा मात्रै निर्भर हुने हो भने अहिले हामीसँग त्यो व्यवस्था मोटामोटी हराइसकेको छ।
1: ठाउँहरू धेरै गाई गोरुको चरणहरू सीमाहरू थोरै हुँदै जानु होइन मान्छेलाई नै नपुग्दो भइसकेको छ। फेरि पनि यस्तो समयको बिचमा पनि तपाईँहरूले हाम्रा ग्राहकहरूलाई भनौँ होइन दुध उपलब्ध गराइरहनु भएको छ त्यो चाहिँ एकदमै ठुलो कुरो हो। यहाँ अर्को प्रश्न के छ भनेदेखि आजको समयमा यो व्यवसाय गर्न जाँदा मूलत के कस्तो अप्ठ्याराहरूको सामना गर्नुपर्छ होला त।
0: आजको युगमा यो व्यवसाय सुरु मात्रै गर्दाखेरि त खास त्यति समस्या छैन, यो व्यवसायलाई मेन्टेन र परिचालना गर्न जाँदा नम्बर वान त आज हेर्नुहोस् समस्त भारतवर्षमा गौपालन गरेको होस् या कुनै पनि व्यवसाय गरेको होस् या सर्भिस गरेको होस् सबैलाई सबसे धेरै मारेको छ महँगाईको समस्या र जब सर्वसाधारणलाई एउटा समस्याले मारेको छ भने गौपालकलाई दुईवटा समस्याले मारेको छ, दोहोरो धारमा चिप्पिएको छन् गौपालकहरू। आज मानिसहरूको खाद्यमा जुन पर्सेन्टेजले मूल्य वृद्धि भएको हुन्छ भने गौ खाद्यहरूमा त्योभन्दा डबल बढ्दो मूल्य वृद्धि भएको हुन्छ।
1: हजुर तपाईँको जुन संस्थाको कुरा गर्नुभयो जुन संस्थासँग तपाईँ संलग्न रहनुहुन्छ त्यसको अध्यक्षको पदमा तपाईँ रहनुहुन्छ त्यो संघ संस्थाले
0: हजुर
1: यस क्षेत्रमा यो समस्या समाधानको क्षेत्रमा के कति कदम चालेको छ।
0: हामीले त धेरै किसिमका प्रोग्रामहरू गरिसक्यौँ र त्यसमा कुनै किसिमको सुनवाई अहिलेसम्म भएको छैन र एउटै आश्वासन हामीलाई दिए जान्छ हाम्रो जुन एउटा गभर्मेन्ट कोटाको जुन एउटा जिनिसहरू छ तपाईँहरूलाई हामी साल छ महिनाभित्रमा केही एउटा व्यवस्था गरिदिन्छौँ भनेर उहाँहरूले हामीलाई एउटा आश्वासन दिनुहुन्छ र हामी त्यो आश्वासनमा एउटा आशा राखेर त्यो ठाउँबाट हामी रिटर्न फर्केर

0: चाहन्छौँ र हाम्रो सङ्गठनको सदस्यहरू सबसे गरिब छन् समयको गरिब। किन भन्नुहुन्छ भने हामीले आज कुनै एउटा अफिसमा नोकरी गरेको छ, हुनसक्छ उसले एक दिनको छुट्टी लिन सक्छ, 15 दिनको छुट्टी लिन सक्छ, तर हाम्रो गोपालकहरूलाई कहिल्यै कुनै समयमा पनि एक दिनको छुट्टी मिल्दैन र आज अर्को एउटा प्रब्लम के भन्नुहुन्छ भने लेबर। पहिला आज मेरो गाईको लागि मैले दुईजना चाहे दुईजना राख्न सक्ने थिएँ, चारजना चाहे चारजना राख्न सक्ने थिएँ भने आज हामीले लेबरहरू भेटेका छैनौँ। किन भेटेका छैनौँ त भन्दा आज महँगाईले चेपेर हामीलाई पनि पुसाएको छैन भने जब थोरै सेलरी हामी हाम्रो कर्मचारीहरूलाई दिन्छौँ भने उनीहरूलाई पनि पुसाएको हुँदैन र उहाँहरूलाई पुसाउने हिसाबले सेलरी दिन सक्ने हामीसित इन्कम आएको हुँदैन। हामीले जुन सेलरी दिन सक्छौँ त्यो सेलरीले उहाँहरूको फ्यामिलीहरूलाई मेन्टेन हुँदैन, त्यसले गर्दा यो मारले पनि आज गोपालकहरूलाई धेरै सताइरहेको छ।
1: हजुर, हुन त यसै अब तुलनात्मक रूपमा अगाडिको भन्दा अहिलेको समयमा यो व्यवसाय अलिक कम्दै पनि गएको छ। हजुरबाको समयमा जुन अब छपडी इलाकामा भनौँ होइन, त्यतिखेर धेरै गाई गोठहरू देख्न पाइन्थ्यो, हिजो आज त्यो सङ्ख्या कम्दै आयो। हुनसक्छ यसको एउटा कारण ठुलो घाँसको कमी हुनसक्छ, होइन, ठाउँको कमी हुनसक्छ, चरणको कमी हुनसक्छ। यहाँ अर्को कुरा के छ भनेदेखि अब हिजो आज धेरै बेरोजगारको यहाँ सवाल छ, किनभने सबैलाई नोकरी नमिल्नु पनि सक्छ। यहाँ तपाईँलाई प्रश्न के छ भनेदेखि एकजना बेरोजगार युवकले नोकरी नपाएको खण्डमा दुग्ध व्यवसाय गरेर पनि आफ्नो परिवार धान्न सक्छ कि सक्दैन? अगर सक्छ भनेदेखि उसले कुन प्रकारले अघि बढेको राम्रो हुन्छ भन्ने जस्तो तपाईँलाई लाग्छ?
0: यसमा त आज हाम्रो दुध

0: त्यस पछाडि गएर अहिले गाईहरू पनि अहिले बहुत कस्टली छन् र कमसे कम म गौपालन गर्छु र म गौपालनबाटै म एउटा आफ्नो एउटा रोजगार चलाएर जान्छु भन्ने किसिममा स्टार्टिङमा सबभन्दा थोरै गरे पनि कमसे कम उसले छेउडा माउ गाई किनेको हुनुपर्छ। छेउडा माउ गाई किन्दाखेरि हजुरको ठिकै ठिकैको जातको लिँदाखेरि पनि आजको दिनमा 70,000-80,000 भित्र दाम मूल्य पर्न जान्छ त्यो गाईको, एउटा गाईको। त्यसलाई गोठको एउटा व्यवस्था गर्न पर्यो, त्यो सबै गर्दा गाईको व्यवसाय गरेर आफ्नो एउटा रोजगार चलाउन खोजेको समयमा कमसे कम 15-20 लाख रुपियाँको पुँजी हातमा लिएर सुरु गर्न पर्ने छ।
1: हजुर हजुर, भन्दाखेरि यो एउटा बेरोजगारको लागि चाहिँ धेरै ठुलो समस्या हुन पर्न सक्छ जस्तो मलाई लाग्यो।
0: हजुर,
1: किनभने एउटा बेरोजगार युवकको हातमा 20-25 लाख पैसा हुनु बहुत ठुलो कुरो
0: हो, ठुलो कुरो
1: होइन। यहाँ मैले सोध्नु खोजेको कुरो के थियो भनेदेखि, सानै एक माउ या दुई माउबाट पनि त्यसले सुरु गर्न सक्छ कि सक्दैन?
0: त्यसले एक माउ दुई माउबाट, अब जस्तो सोध्नुहोस्, यो यस्तो किसिमको एउटा पेसा रहेछ, यसमा जो व्यक्तिले हात दिन्छ ऊ कम्प्लिट त्यसैमाथि लागिराखेको हुनुपर्छ।
1: हजुर,
0: र म गाई पनि पालेको छु, मैले अर्को चिज पनि गरेको छु, म दुध पनि उत्पादन गरेको छु, त्यो किसिमले यो पेसामा कोही पनि सफल हुन मुस्किल हुँदो रहेछ। र यसमा गाई जसले राख्छ भने उसले आफूलाई स्वयं गाई नै महसुस गर्न बाध्य हुनुपर्छ यो पेसाबाट सफल हुनको लागि। र त्यो हुनको लागि त उसले गाई छोडेर यताउति कहीँ निस्किनु पाएन।
1: भन्न जाँदाखेरि एकजना बेरोजगारले यो व्यवसाय गर्नु गएछ भनेदेखि त्यसको एउटा पहिलो चाहिँ पुँजी चाहिने रहेछ, होइन, एउटा राम्रै पुँजी चाहिने रहेछ। त्यो पुँजी खटाएर मात्र उसले आफ्नो पछिसम्म त्यो व्यवसाय चलाइलान सक्ने रहेछ भन्ने कुरा तपाईँबाट हामीले थाहा पायौँ। अथवा त्यो नगरेर पनि उसले छुट्टै दुधको मात्रै कारोबार गरेर पनि आफ्नो जीवन धान्न सक्ने रहेछ, होइन। गाई पाल्न जाँदा चाहिँ एउटा अलिक धेरै खर्च आउने रहेछ, यसै दुध व्यवसाय गर्न जाँदा त्यति खर्च लाग्दैन होला,
0: दुध व्यवसाय गर्न जाँदा त्यति खर्च लाग्दैन।
1: हजुर,
0: आजको समयमा म सानो तरिकाले दुधको व्यवसाय गर्न जान्छु भनेमा पहिला सानो पुँजीले सुरु गर्दा एउटा साइकल हुँदा भयो, हजुरको 2-3-4 सानो टेमीहरू हुँदा भयो, र उसलाई अब स्टार्टिङमा त 50 लिटर वा 100 लिटर दुध, त्यसको अब कोही एउटा ठुलो व्यापारीसँग होस् या गोपालकसँग होस् एउटा डेलीको एउटा व्यवस्था गर्दा भयो,
1: त्यसमा खास लगानी छैन। यहाँ हाम्रो समय पनि टुङ्गिँदै आउँदैछ, होइन। तपाईँ एकजना गोपालक हुनको साथै दुग्ध व्यवसाय हुनको नाताले हाम्रा उठिआएका युवकहरूलाई यस व्यवसायप्रति अग्रसर हुनुमा युवा पिँढीलाई तपाईँ के सुझाव दिनुहुन्छ?
0: हामी पनि युवा पिँढीबाटै अरू सबै पेसाहरूमा भन्दा यसमा धेरै सन्तुष्ट, कष्ट भए तापनि मनमा आनन्द लागेको हुँदा हामी अरू चिजमा नगएर यसमा लागेर आज आफ्नो गुजारा गरिरहेका छौँ, आफ्नो नानी बालबच्चाहरूलाई यसै चिजबाट हामीले लालन पालन गरिरहेका छौँ। र आजको समयमा हाम्रा शिक्षित भाइ बहिनीहरू यो पेसाप्रति समर्पित भएर अगाडि बढेर आएको खण्डमा उहाँहरूलाई राम्रो सेन्टर, राम्रो सुविस्ता, जसले अब दुधको बिक्री वितरण गर्न चाहन्छ उसलाई दुधको व्यवस्था, मार्केटको लाइनको एउटा व्यवस्था, जसले गाई पाल्ने व्यवस्था एउटा गर्न चाहन्छ त्यसलाई एउटा जमिनहरूको व्यवस्था, दुधहरू गाईको व्यवस्था गरेर हामी हाम्रो गोपालक संस्थाको तर्फबाट धेरै धेरै सहयोग पुर्याउनको लागि हामी अगि बढेर आउनेछौँ। र त्यस्तो किसिमको इच्छुक हाम्रो भाइ बहिनीहरू हुन्छ भने उहाँहरूलाई हाम्रो यो पेसामा सहभागी हुन आउनको लागि बृहत्तर गुवाहाटी गोपालक संस्थाको तर्फबाट मुरी धन्यवाद टक्र्याउन चाहन्छौँ।
1: बाबुराम शर्माज्यू, आज तपाईँले जुन संयोजनमा दुग्ध व्यवसायको भूमिका शीर्षक अन्तर्वार्ता कार्यक्रममा भाग लिनुभयो र हाम्रा युवा पिँढीलाई यस व्यवसायप्रति कसरी अघि बढ्न सकिन्छ, कुन प्रकारले अघि बढ्दा राम्रो हुन्छ, र उहाँहरूले व्यवसायप्रति अग्रसर हुनुमा के अप्ठ्यारो परेको खण्डमा तपाईँको सङ्घ संस्थाले धेरै सघाउ पुर्याउनुहुन्छ भन्ने कुरा पनि जुन तपाईँले गर्नुभयो यो सबै हाम्रा श्रोताहरूले सुनिरहनु भएको छ। र यस व्यवसायबारे तपाईँले आज हाम्रा श्रोताहरूलाई धेरै धेरै जानकारी दिनुभयो, त्यसको लागि तपाईँलाई हामी मुरी धन्यवाद टक्र्याउँछौँ।
2: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो भेटवार्ताको कार्यक्रममा बाबुराम शर्मासँगको एक भेटवार्ता संयोजनको निम्ति दुग्ध व्यवसाय शीर्षकमा वार्ताकार हुनुहुन्थ्यो सन्तोष नेवार। वर्षाको प्रत्येक थोपालाई सञ्चय गर्नुहोस्, हाम्रो भविष्य सुरक्षित गर्नुहोस्। कार्यक्रमको अन्तमा मनोरञ्जन गराउँदैछौँ, एक गीत सुनाएर सुन्नुहोस् गङ्गा प्रसाद आचार्यको स्वरमा यो गीत।

गङ्गा प्रसाद आचार्यले गाएको साथै आजको गीतको कार्यक्रम यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महावसाकाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम सकिन्छ। भोलि अपरान्ह 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।